عندي 6 أولاد وزعمري ما يقدر أحسب سوسي لما تيجي أستان بس وأكون أسد وزع أمر نترى أمر نترى وشلا نبي ما تيجي على لقاب يلي أمر شنو ما كسا أتحان أمر بسيرة هنا في الكاتب يه فات فاتين يه أتحان أمر بسيرة بارك الله لنا for example أمر كا أي حنكا और लोग जाता है का बोलूंगा अच्छा हम लोग से सेलेक्ट नहीं होता उधर लोग नहीं तो बोले पाया मुंतु काम रो बे कोई सितारे जगह मारो से नहीं मत अफेक्ट आदो इधर मत हंसो ना दिया इधर कुछ जहाँ रे ताऊ अधूरूस